0: ساحلی سلامتی کے نظام کو انتہائی پختہ بنانے کے تئیں عہد بستہ ہے۔ جناب شاہ نے بندرگاہوں، جہازرانی اور آبی گزرگاہوں کے مرکزی وزیر سربانند سونوال کے ساتھ بیورو آف پورٹ سیکیورٹی بی او پی ایس کے قیام سے متعلق پیش رفت کا جائزہ لیتے ہوئے یہ بات کہی۔ وزیر داخلہ نے کہا کہ بندرگاہوں کی سلامتی کی ذمہ داری صرف لائسنس یافتہ پرائیویٹ سیکیورٹی ایجنسیوں کو ہی دی جانی چاہیے اور ان کی حفاظت کے لیے سی آئی ایس ایف کے ذریعے تربیت یافتہ اہلکاروں کو ہی تعینات کیا جانا چاہیے۔ جناب شاہ نے بی او پی ایس کے تحت تعینات کیے جانے والے سبھی حفاظتی اہلکاروں کا جامع ڈیٹا بیس تیار کرنے کی بھی افسران کو ہدایت دی۔ وزیر داخلہ نے مزید کہا کہ بی او پی ایس حفاظتی فریم ورک کے تحت آنے والی سبھی بندرگاہوں کو کنٹینر اسکیننگ سہولتوں سے لیس ہونا چاہیے۔ وزیر داخلہ نے وشاکھاپٹنم بندرگاہ، جواہر لال نہرو بندرگاہ اور منڈڑا بندرگاہ سمیت بڑی بندرگاہوں پر مجوزہ سیکیورٹی انتظامات کی آزمائش کرنے کی سی آئی ایس ایف کو ہدایت دی۔ بیورو آف پورٹ سیکیورٹی بی او پی ایس بحری جہازوں اور بندرگاہوں کی سہولتوں کی حفاظت کا معائنہ کرنے اور انہیں منضبط کرنے کا ذمہ دار ہے۔ پیش ہے ایک رپورٹ۔
1: اس میٹنگ میں مرکزی داخلہ سیکرٹری، انٹیلیجنس بیورو کے ڈائریکٹر، سرحدی انتظام سے متعلق سیکرٹری، بندرگاہوں، جہازرانی اور آبی گزرگاہوں کی وزارت کے سیکرٹری اور ماہی پروری کے محکمے کے سیکرٹری، نیز سی آئی ایس ایف کے ڈائریکٹر جنرل اور دیگر سینئر افسران نے شرکت کی۔ مرچنٹ جہازرانی قانون 2025 کی دفعہ 13 کے تحت بیورو آف پورٹ سیکیورٹی کے قیام کو قانونی ادارے کی شکل دی جا رہی ہے۔ یہ بیورو بندرگاہوں، جہاز رانی اور آبی گزرگاہوں کی وزارت کے تحت ڈائریکٹر جنرل کے ماتحت کام کرے گا۔ یہ بیورو سلامتی سے متعلق معلومات مشترک کرنے، تجزیہ کرنے اور انہیں بروقت جمع کرنے کی یقینی بنائے گا۔ اس کے علاوہ بیورو سائبر سلامتی پر خصوصی توجہ دے گا اور ایک مخصوص ڈویژن سائبر حملوں کے خلاف بندرگاہوں کے آئی ٹی بنیادی ڈھانچے کو تحفظ فراہم کرے گا۔ دلی سے ثقلین اختر کی رپورٹ کے ساتھ خبرنامے کے لیے میں اسلم بیگ۔
0: نائب صدر سی پی رادھا کرشنن آج بہار کے گیا کا ایک روزہ دورہ کر رہے ہیں۔ اس دوران نائب صدر گیا کے بہار انسٹیٹیوٹ آف پبلک ایڈمنسٹریشن اینڈ رورل ڈیولپمنٹ میں بہار قانون ساز اسمبلی کے اراکین کے تربیتی پروگرام کے افتتاحی اجلاس سے خطاب کریں گے۔ امریکی صدر ڈونلڈ ٹرمپ نے کہا ہے کہ مقاسمت میں حالیہ اضافے کے باوجود واشنگٹن اور تہران بات چیت جاری رکھنے پر رضامند ہو گئے ہیں۔ تاہم صدر ٹرمپ نے یہ اعلان کیا کہ فریقین کے درمیان گزشتہ مہینے ہوئی جنگ بندی ختم ہو چکی ہے۔ سوشل میڈیا پوسٹ میں صدر ٹرمپ نے کہا کہ ایران نے بات چیت جاری رکھنے کی درخواست کی ہے اور امریکہ اس پر راضی ہو گیا ہے۔ وہیں امریکہ نے بھی مطالبہ کیا ہے کہ ایران آبنائے ہرمز میں بحری جہازوں پر حملے بند کرے۔ آبنائے ہرمز میں جاری لڑائی کی وجہ سے تیل کی قیمتوں میں اضافہ ہوا ہے۔ صدر ٹرمپ کا یہ بیان اس وقت آیا ہے جب 3 قطری اور سعودی تجارتی ٹینکروں پر حملے ہوئے ہیں، جس کے بعد امریکہ کو ایرانی مقامات پر حملے کرنے پڑے اور جواب میں ایران نے خلیجی ممالک میں واقع امریکی فوجی اڈوں کو نشانہ بنایا۔ وینزویلا میں 24 جون کو آئے 2 تباہ کن زلزلوں میں مرنے والوں کی تعداد 4,000 سے تجاوز کر گئی ہے۔ وینزویلا کی پارلیمنٹ کے چیف جارج روڈریگیز نے سوشل میڈیا پلیٹ فارم پر لکھا ہے کہ لاطینی امریکی ملک میں 7.2 اور 7.5 شدت کے یکے بعد دیگرے آئے 2 زلزلوں میں کم از کم 4,118 افراد ہلاک ہو گئے ہیں اور 16,740 افراد زخمی ہو گئے ہیں۔ ہم اپنی سیریز پرکرتی کی بات آکاش وانی کے ساتھ کے تحت اپنے آئندہ نشریے میں جناب آشیش اگروال سے بات چیت کریں گے، جو ماحول دوست طرز زندگی اپنانے کے لیے لوگوں کی ہمت افزائی کر رہے ہیں۔ یہ پروگرام آپ 100.1 میٹر پر آکاش وانی گولڈ پر آج صبح 9:10 پر سن سکتے ہیں۔ آپ یہ پروگرام نیوز آن اے آئی آر ایپ اور نیوز آن اے آئی آر آفیشیل یوٹیوب چینلوں پر بھی سن سکتے ہیں۔ فیفا عالمی کپ میں کل رات امریکہ کے انگل ووڈ کے لاس اینجلس اسٹیڈیم میں کھیلے گئے دوسرے کوارٹر فائنل میچ میں اسپین نے بیلجیم کو 2-1 سے ہرا کر سیمی فائنل میں جگہ بنا لی ہے۔ اس سے پہلے فرانس نے بوسٹن میں کھیلے گئے پہلے کوارٹر فائنل میں مراکش پر 2-0 کی آسان جیت درج کرتے ہوئے سیمی فائنل میں جگہ بنائی تھی۔ ومبلڈن ٹینس کے خواتین کے سنگلز کے فائنل میں آج لندن میں چیک جمہوریہ کی کیرولینا موچووا کا مقابلہ ہم وطن لنڈا نوسکووا سے ہوگا۔ دونوں خواتین کھلاڑی اپنا پہلا ومبلڈن خطاب جیتنے کی کوشش کر رہی ہیں۔ پہلی مرتبہ ومبلڈن کا فائنل کھیل رہی موچووا پوری طرح اپنے کھیل اور تجربے پر انحصار کر رہی ہیں، جبکہ اپنی سخت ہٹنگ کے لیے مشہور نوسکووا بھی اپنا پہلا گرینڈ سلیم خطاب جیتنا چاہیں گی۔ ومبلڈن میں کل مردوں کے سنگلز کا فائنل کھیلا جائے گا، جہاں عالمی نمبر 1 یینک سینر کا مقابلہ جرمنی کے الیگزینڈر زیوریف سے ہوگا۔ खवातीन क्रिकेट में लंदन के शहर लॉर्ड्स में भारत और इंग्लैंड के दरमियान जारी पहले टेस्ट के दूसरे दिन आज इंग्लैंड पहली बारी के अपने स्कोर एक विकेट पर 21 रन से आगे खेल की शुरुआत करेगा। ये थी खबरें और अब अखबारात के आईने के साथ हैं मुजीब अख्तर।
2: शुक्रिया जमीर। राजधानी दिल्ली से शाये होने वाले आज के अखबारात ने अलग अलग खबरों को शह सुर्खी बनाया है। रोजनामा इंकलाब ने वज़ीर-ए-आज़म नरेंद्र मोदी के तीन ममालिक के दौरे के आखिरी मरहले में न्यूजीलैंड के शहर ऑकलैंड पहुंचने की खबर को अहमियत दी है, जहां न्यूजीलैंड के वज़ीर-ए-आज़म क्रिस्टोफर लक्सन ने हवाई अड्डे पर उनका इस्तकबाल किया। जबकि रोजनामा प्रताप ने वज़ीर-ए-आज़म मोदी और ऑस्ट्रेलिया के वज़ीर-ए-आज़म एंथनी एल्बनीज़ के जरिए मेलबर्न क्रिकेट ग्राउंड में दोनों ममालिक के दरमियान खेलों में ताउन बढ़ाने के लिए एक रोड मैप जारी किए जाने की खबर पर तवज्जो मरकूज की है। ऑस्ट्रेलिया से तमिलनाडु के कदीम विरसे की वापसी पर नायब सदर जमहूरिया सीपी राधाकृष्णन ने खुशी का इजहार किया और कहा कि भारत के मालामाल सकाफती विरसे को उसके मकाम पर वापस लाने की समत में ये एक अहम कदम है। इस खबर को रोजाना प्रताप ने उजागर किया है।
0: और आखिर में खास खास खबरें एक बार फिर। भारत और न्यूजीलैंड ने दिफा, कुदरती आफात की सूरत में बंदोबस्त और मवेशियों की अफजाइश नस्ल समेत अहम शोबों में 5 मफाहमत नामों पर दस्तखत किए हैं, जिनका मकसद इक्तसादी और दिफाई तआवुन में इजाफा करना है। वज़ीर-ए-आज़म नरेंद्र मोदी ने ऑकलैंड में न्यूजीलैंड के अपने हमनसब क्रिस्टोफर लक्सन के साथ वफ्द की सतह की बातचीत की। उन्होंने भारत और न्यूजीलैंड के दरमियान FTA को ऐसा तारीखी संग मील करार दिया जिससे दो तरफा ताल्लुकात को एक नई रफ्तार मिलेगी। भारतीय बहरिया आज शाम विशाखापट्टनम में मुल्क में ही तैयार किए गए जंगी बहरी जहाज महेंद्र गिरी को अपने कामकाज में शामिल करेगी। वजीर दिफा राजनाथ सिंह ने कहा कि भारत बहर हिंद खत्ते में अमन इस्तेकाम का एक बुनियादी जामिन है। वजीर दाखिला अमित शाह ने बंदरगाहों की हिफाजत का ब्यूरो शुरू करने के काम में पेशरफ का जायजा लिया। उन्होंने मजबूत साहली सिक्योरिटी इकदाम की हिदायत दी। इसके साथ ही आकाशवाणी से यह खबरनामा खत्म हुआ।
3: ये आकाशवाणी दिल्ली का इंद्रप्रस्थ चैनल है। मीडियम वेव 366.3 मीटर अर्थात 819 किलो हर्ट्ज, DRM 810 किलो हर्ट्ज पर। समय हुआ है 8:45 और 18 सेकंड। प्रस्तुत है कार्यक्रम स्वास्थ्य पत्रिका हमारी सेहत। आकाशवाणी दिल्ली से प्रस्तुत है कार्यक्रम स्वास्थ्य पत्रिका हमारी सेहत। आप सभी का स्वागत है स्वास्थ्य पत्रिका हमारी सेहत में। स्वीकार करिए शालिनी मित्तल का नमस्कार। श्रोताओं, आज के अंक में शामिल है भेंटवार्ता, सोरियोसिस और लाइकन प्लैनस, साथ ही विश्व जनसंख्या दिवस पर जानकारी और साथ ही जानेंगे आई फ्लू के बारे में। शुरुआत करते हैं, सबसे पहले सुनते हैं भेंटवार्ता सोरियोसिस और लाइकन प्लैनस। हमारे विशेषज्ञ हैं डॉक्टर चित्रा वासु, सीनियर मेडिकल ऑफिसर होम्योपैथी, डिपार्टमेंट ऑफ आयुष, गवर्नमेंट ऑफ NCT, दिल्ली। आपसे बात कर रही हैं राजलक्ष्मी।
4: डॉक्टर चित्रा वासु आज हमारे साथ उपस्थित है आकाशवाणी के स्टूडियो में। आप एक होम्योपैथी एक्सपर्ट हैं, आपका स्वागत है।
5: थैंक यू
4: डॉक्टर साहब। जैसा कि हम जानते हैं कि त्वचा हमारे शरीर का एक बहुत ही महत्वपूर्ण भाग है, तो हम जानना चाहेंगे आपसे कि त्वचा से संबंधित रोगों के बारे में आप कुछ बताएं कि कौन कौन से रोग त्वचा से संबंधित हैं।
5: त्वचा हमारी शरीर की, आपने बोला सही बोला, फर्स्ट लाइन ऑफ डिफेंस मैकेनिज्म है हमारी बॉडी की। जो भी है हमारी मन या शरीर को पसंद नहीं है, वो तुरंत पहले स्किन में ही रिएक्शन आएंगे। पहले माइंड के बारे में हम उतना ध्यान नहीं देते, बट बेसिकली ऐसी होता है। सो कमिंग टू द पॉइंट, हमारी OPD में जो जो आता है इम्पॉर्टेंट कॉमन बीमारियां मैं बोलती हूँ, एक तो आता है एक्जिमा, इन अक्यूट या क्रॉनिक फॉर्म में आता है, उसके अंदर ही आता है अलग अलग एटॉपिक डर्मेटाइटिस, सेबोरिक डर्मेटाइटिस, ग्रेविटेशनल एक्जिमा एक्सेट्रा, सो एंड सो। एंड देन अनदर कैटेगरी आता है पैपिलोस्क्वैमस डिसऑर्डर, उसमें आता है सोरियासिस, लाइकन प्लैनस जैसे बीमारियां। फिर इन्फेक्शियस डिसीज होता है, जैसे टीनिया इन्फेक्शन या रिंगवो, अदर फंगल इन्फेक्शन भी होता है।
4: जी, तो जैसा कि आपने कहा, आज हमारा जो चर्चा का विषय रहेगा वो मुख्यतः सोरियासिस और लाइकन प्लैनस के बारे में रहेगा। डॉक्टर साहब, सोरियासिस और लाइकन प्लैनस ये कौन सी बीमारी है, इनके बारे में हमें कुछ जानकारी दीजिए।
5: ये दोनों एक पर्टिकुलर कैटेगरी है पैपिलोस्क्वामस डिसऑर्डर्स, उसमें आता है सोरियासिस और लाइकेन प्लैनस। सोरियासिस कंपेयर्ड टू लाइकेन प्लैनस, सोरियासिस की इंसिडेंट ज़्यादा है हमारी ओपीडी में। सो सोरियासिस में क्या होता है,